0: टेक्नोलॉजी से ट्रांसपेरेंसी लेकर आए हैं। आज सरकार की सैकड़ों स्कीम्स के तहत डायरेक्ट बेनिफिट ट्रांसफर किया जाता है, इसमें सिस्टम से लीकेज बंद हुई है।
1: भानु की रिपोर्ट के साथ उर्दू खबरों के लिए मैं अर्जुमंद अली खान।
2: ये खबरें आकाशवाणी से नशर की जा रही हैं। भारत ने अक्वामे मुत्तहिदा जनरल असम्बली में अपने खिताब के दौरान तुर्की के सदर रजब तैयब उरदगान के जम्मू कश्मीर पर गैर जरूरी तस्करी को मुस्तरद कर दिया है। आज नई दिल्ली में मीडिया को तफसील बताते हुए वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने कहा कि इस मामले का ताल्लुक भारत की इलाकाई सालमियत और खुदमुख्तारी से है और किसी बैरूनी फरीक को इस मामले पर रायजनी का हक नहीं है। इप्सा बयान पर जनाब जायसवाल ने कहा कि न्यूयॉर्क में अक्वामे मुत्तहिदा जनरल असम्बली के मौके पर भारत, ब्राजील और जनूबी अफ्रीका के दरमियान वज़राए खारजा सतह की एक मीटिंग हुई थी। उन्होंने मजीद कहा कि मीटिंग के बाद तीनों ममालिक ने एक मुश्तरक एलामिया जारी किया था जिसमें तीनों मुल्कों के जामे नुक्ते नजर को शामिल किया गया था। जनाब जायसवाल ने कहा कि इसमें मुख्तलिफ इकतसादी, तरक्याती मामलात और मुतालिका सियासी मामलात की अक्कासी की गई। सरहद पार दहशतगर्दी पर वजीर खारजा डॉ एस जयशंकर की रायजनी पर जनाब जायसवाल ने इस बात को उजागर किया कि वजीर खारजा की रायजनी ने सरहद पार दहशतगर्दी को एक अहम तशवीश की वजह करार दिया है और ये कि इस आलमी लानत से निमटने के लिए ममालिक को एक साथ आना चाहिए।
3: विदेश मंत्री ने साफ किया है कि किस प्रकार का रुख और समझ भारत का है। आतंकवाद, खासकर सीमा पार आतंकवाद से लड़ने की जरूरत है।
2: 100% महसूल पर वजारत खारजा के तर्जुमान ने कहा कि खारजा सेक्रेटरी विक्रम मिस्री ने हाल ही में नई दिल्ली में अमरीकी कांग्रेस के वफद के साथ एक मीटिंग की।
3: अमरीकी कांग्रेस के जो यहां पर डेलीगेशन आई हुई है उनकी मुलाकात फॉरेन सेक्रेटरी से हुई और उस मुलाकात में अन्य विषयों के अलावे जो हमारी चिंताएं हैं इसको लेके कि इसका किस प्रकार का प्रभाव पड़ सकता है हमारे द्विपक्षीय रिश्तों पर और उसके अलावे जो अंतर्राष्ट्रीय बाजार में जो ऊर्जा की स्थिति है उस पर क्या प्रभाव पड़ सकता है, इन चिंताओं के बारे में उनको दोहराया उनसे।
2: खलीज फारस में भारतीय बहरी जहाजों पर तर्जुमान ने मुतला किया कि खलीज फारस में भारत के परचम बरदार 6 कमर्शियल बहरी जहाज हैं। उन्होंने कहा कि वहां 6 गैर मुल्की परचम बरदार बहरी जहाज हैं जो भारत सामान लेकर आ रहे हैं। जनाब जायसवाल ने कहा कि जहाजरानी की वजारत मुसलसल इन जहाजों की नकलो हरकत की निगरानी कर रही है और सभी मल्लाहों की सलामती पर नजर रख रही है। भारत और बांग्लादेश के दरमियान भारत दरियाए गंगा आबी मुआहदे से मुतालिक एक सवाल के जवाब में जनाब जायसवाल ने कहा कि भारत और बांग्लादेश का दरिया का एक मुश्तरक कमीशन है और दरियाओं से मुतालिक सभी मामलात पर इस कमीशन के तहत तबादला ख्याल किया जाएगा। वजीर खारजा डॉ एस जयशंकर ने कहा है कि चीन के साथ भारत के ताल्लुकात गुज़श्ता बरस के मुकाबले अब बेहतर हैं। न्यूयॉर्क में एशिया सोसाइटी की जानिब से मुनक्किदा एक तकरीब से खिताब करते हुए डॉ जयशंकर ने कहा कि सरहद पर तातुल के हल के बाद ताल्लुकात बेहतर होना शुरू हुए। उन्होंने कहा कि भारत काफी वक्त से चीन से कहता रहा है कि बाहमी ताल्लुकात में किसी भी तरह की कमी किसी भी मुल्क के लिए मददगार नहीं होगी और तवील वक्त से तातुल भी किसी मुल्क के मफाद में नहीं है। इंतखाबी कमीशन ने आज राज्यसभा की 11 सीटों के लिए 2 साल में एक बार होने वाले इंतखाबात के लिए नोटिफिकेशन जारी किया है। बीजेपी लीडर और मरकजी वुजरा हरदीप सिंह पुरी, बीएल वर्मा, समाजवादी पार्टी रहनुमा राम गोपाल यादव, बीएसपी के रामजीत और 6 दीगर की मुद्दतिकार 25 नवंबर को मुकम्मल हो रही है। कमीशन ने मगरबी बंगाल में राज्यसभा की एक सीट पर जिमनी चुनाव के लिए भी नोटिफिकेशन जारी की है। टीएमसी रुकने पार्लियामेंट रुक्मिनी मलिक के इस्तीफे के बाद यह सीट खाली हुई थी। आज से कागजात नामजदगी का सिलसिला शुरू हो गया है और पोलिंग 16 अक्टूबर को होगी। शहरी हवाबाजी के वजीर के राम मोहन नायडू ने कहा है कि भारत शहरी हवाबाजी के शोबे में एक अहम आलमी मरकज के तौर पर उभरने और मुतालिका मार्केट में दुनिया का तीसरा सबसे बड़ा मरकज बनने की जानिब काम कर रहा है। आज नई दिल्ली में रूट्स एशिया 2027 से मुतालिक एक तारफी प्रेस कॉन्फ्रेंस से खिताब करते हुए जनाब नायडू ने कहा कि भारत का 2047 तक मुसाफिरों की तादाद में 6 गुना इजाफा करके इसे मौजूदा 24 करोड़ से 130 करोड़ करने का मकसद है। भारतीय हाई कमिश्नर जनाब दिनेश त्रिवेदी ने आज ढाका में बांग्लादेश के उमूर खारजा के वजीर ममलिकत जनाब हुमायूं कबीर से एक खैरसगाली मीटिंग की। हाई कमिश्नर ने वजीर ममलिकत का ओहदा संभालने पर जनाब कबीर को मुबारकबाद पेश की। मीटिंग के दौरान फरीकैन ने दोनों मुल्कों के लिए دونوں ملکوں کے عوام کے لیے باہمی سود مند نتائج پر مرکوز مسلسل تعاون کے بارے میں تبادلہ خیال کیا. متعدد کشمیری سیاسی لیڈروں، بین الاقوامی حقوق انسانی کے حامیوں، صحافیوں، سول سوسائٹی کے نمائندوں اور سماجی کارکنوں نے جنیوا پریس کلب میں منعقدہ ایک بین الاقوامی کانفرنس کے دوران پاکستان کے قبضے والے کشمیر میں انسانی حقوق کی بڑھتی ہوئی خلاف ورزیوں پر پاکستان کی سخت مذمت کی. کانفرنس کا انعقاد جنیوا میں جاری اقوام متحدہ حقوق انسانی کونسل کے 63 اجلاس کے موقع پر یونائیٹڈ کشمیر پیپلز نیشنل پارٹی نے کیا تھا. بھارتی محکمہ موسمیات آئی ایم ڈی نے کل اندرونی کرناٹک، کیرلم، ماہے، کرائیکل اور شمال مشرقی ریاستوں میں شدید بارش کی پیش گوئی کی ہے. آئی ایم ڈی کے مطابق اگلے 3 سے 4 روز کے دوران رائل سیما، تمل ناڈو اور پدوچیری میں گرج چمک کے ساتھ چیٹے پڑنے اور تیز ہوائیں چلنے کا امکان ہے. موسمیات کے محکمے نے آسام، میگھالیہ، مدھیہ پردیش، مراٹھواڑہ اور تریپورہ میں بھی کل گرج چمک کے ساتھ چیٹے پڑنے کی پیش گوئی کی ہے. جاپان کے ناگویا میں ایشین گیمز 2026 میں آج بھارت نے شاندار کارکردگی کا مظاہرہ کرتے ہوئے 8 تمغے جیتے، جن میں ریلے، شوٹنگ، ایتھلیٹکس اور باکسنگ میں سونے کے 2، چاندی کا 1 اور کانسے کے 5 تمغے شامل ہیں. بھارت نے خواتین کے 4x400 میٹر دوڑ 3:29.69 میں مکمل کر کے سونے کا تمغہ جیتا. بھارت نے مردوں کی 4x400 میٹر دوڑ اور مکسڈ 4x100 میٹر ریلے میں بھی کانسے کا تمغہ جیتا. اس سے پہلے نیرو دھانڈا نے جاپان میں خواتین کے انفرادی ٹریپ مقابلے میں سونے کا تمغہ حاصل کر کے پہلی بھارتی خاتون شوٹر بن کر تاریخ رقم کی. کل 53 تمغے جیت کر بھارت ایشین گیمز 2026 میں 10ویں مقام پر آ گیا ہے. اب تک بھارت سونے کے 6، چاندی کے 21 اور کانسے کے 26 تمغے جیت چکا ہے. وزیر اعظم نریندر مودی نے ایشین گیمز میں خواتین کے ٹریپ ٹیم مقابلے میں چاندی کا تمغہ جیتنے پر منیشا کیر، نیرو دھانڈا اور اشیما اہلاوت کو مبارکباد دی ہے. سوشل میڈیا کی ایک پوسٹ پر جناب مودی نے ان کی کارکردگی کی ستائش کی. وزیر اعظم نے پوری ٹیم کو مزید کامیابی کے لیے نیک خواہشات پیش کیں. اور آخر میں خاص خبریں ایک بار پھر. وزیر دفاع راجناتھ سنگھ نے دفاعی تیاری کے سلسلے میں جغرافیائی اہمیت کی حامل سوچ اور ہنگامی صورتحال سے نمٹنے کی منصوبہ بندی پر زور دیا ہے. زراعت کے وزیر شیوراج سنگھ چوہان نے کہا ہے کہ حکومت ایک کثیر رخی حکمت عملی پر کام کر رہی ہے تاکہ کسانوں کی پیداوار کی معقول قیمتوں کو یقینی بنایا جا سکے. پرگتی 50 کے تحت اقدامات کے نئے سلسلے کا آغاز کیا گیا ہے، جس کا مقصد ملک بھر میں 50 مثالی شہر تیار کرنا ہے. بھارت نے اقوام متحدہ جنرل اسمبلی سے اپنے خطاب میں ترکیے کے صدر رجب طیب اردوغان کے جموں کشمیر پر غیر ضروری تذکرے کو مسترد کر دیا ہے. اور ایشین گیمز 2026 میں بھارت نے خواتین کی 4x400 میٹر ریلے میں سونے کا تمغہ جیتا. خواتین کے ٹریپ انفرادی مقابلے میں نیرو دھانڈا نے سونے کا تمغہ جیتا. بھارت کے تمغوں کی کل تعداد بڑھ کر 53 ہو گئی ہے، جن میں سونے کے 6، چاندی کے 21 اور کانسے کے 26 تمغے شامل ہیں. اس کے ساتھ ہی خبروں کا یہ بلٹن ختم ہوا.